دل میں محبت ڈالنا، دل میں ایمان ڈالنا تیرا کام ہے۔ انہوں نے سروں کو سجدے سے اٹھایا تو یہ کہتے ہوئے اٹھایا کہ ہم تمہارے اللہ کو مانتے ہیں۔ اس مہمان نوازی اور حضرت ابراہیم کی اس توجہ کی طرف اللہ تبارک و تعالیٰ نے کی خاطر کہا حضرت ابراہیم کو تم خلیل اللہ ہو اور ہم نے تمہیں خلیل چن لیا ہے۔ بس آخری روایت بتا دوں، مطالب کو سمیٹ دو، انما اتخذ اللہ عز و جل ابراہیم خلیلا لکثرت صلاته علی محمد و اہل بیته علیہم الصلاۃ والسلام۔ جہاں ذکر اللہ کا کرتے تھے، جہاں پر آپ مہمانوں کی مہمان نوازی کرتے تھے، وہاں پر حضرت ابراہیم کو خلیل اس لیے کہا گیا ہے کہ حضرت ابراہیم ہمیشہ زیادہ سے زیادہ اوقات میں محمد اور آل محمد پر درود پڑھا کرتے تھے۔ آپ بھی پڑھ سکتے ہیں۔ حضرت ابراہیم والی صلوات پڑھیے گا، محمد والے۔ میسج کیا ہے؟ ہم بھی اللہ کا محبوب بننا چاہتے ہیں، اللہ ہم کو بھی چاہے، اللہ ہمیں بھی دوست بنا لے، تو اللہ ہم کو بھی، ہم بھی چاہتے ہیں کہ اللہ کا دوست بنے، تو حضرت ابراہیم کے کردار کو اپنانا پڑے گا، حضرت ابراہیم کے راستے پر چلنا پڑے گا۔ حضرت ابراہیم کی زندگی میں جو نشانیاں تھیں دوستی کی، سائنس کے ذریعے سے دوست پہچانا جاتا ہے، وہ نشانیاں، وہ سائنس ہماری زندگی میں بھی ہونا چاہیے۔ حضرت ابراہیم کے پاس کچھ کام تھے جو آپ اللہ کے سامنے رکھ سکتے تھے۔ ہمارے علماء نے کہا کہ ایسا کام تمہاری زندگی میں ہے، ایسا کام جس میں ریا نہ ہو، شو آف نہ ہو، حسد نہ ہو، ایروگنسی نہ ہو، کوئی ایسا کام ہے تمہاری زندگی میں، اس کام کو اللہ کے سامنے رکھ کر کہو پروردگار یہ میرا بہترین کام ہے، اسے ایکسیپٹ کر لے اور مجھے اپنے لیے دوست، اپنا دوست بنا لے۔ کوئی ایسا کام ہے، غور کرو، نہیں ہے تو سو کوشش کرو ایسا کام ہماری زندگی میں ہو جس کام کے نتیجے میں اللہ تبارک و تعالی ہمیں اپنا دوست بنا لے انشاءاللہ۔ ان احسن الحدیث وابلغ الموعظہ کتاب اللہ، بسم اللہ الرحمن الرحیم، والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر۔ اللهم صل على محمد، صل على محمد۔ بسم الله الرحمن الرحيم، الحمد لله الذي لا اله الا هو الحليم الكريم غافر الذنب وقابل التوب وهو الغفور الرحيم، سبحان من سبقت رحمته غضبه وبسط اليدين بالرحمه۔ ایک بار پھر میں اپنے نفس کے ساتھ ساتھ آپ تمام حضرات کو تقوی الہی کی دعوت دیتا ہوں۔ خطبہ دوم میں دو اناؤنسمنٹ ہیں اور ایک سجیشن ہے۔ پہلا اناؤنسمنٹ مدرسۃ الزہرا ماس کی طرف سے ہے، ہر سال کی طرح اس سال بھی براڈن یور ہورائزن کے نام سے ہماری یوتھ کے لیے اور ہمارے بھائیوں اور بہنوں کے لیے ایک بہترین ایجوکیشنل اور تربیت والا پروگرام رکھا جاتا ہے، اور اس سال بھی رکھا گیا ہے فیتھ کو اسٹرانگ بنانے کے لیے اور اسکلس کو ڈیولپ کرنے کے لیے۔ فرام 1 July to 8 July انشاءاللہ بوائز اینڈ گرلز کے لیے ایجڈ 18 to 23 آپ اپنے بچوں کو انرول کرائیں، اپنے بچوں کو بھیجیں انڈر دی سپرویژن آف دی اسکالرس دوز ہو آر وزٹنگ فرام قوم۔ انشاءاللہ بہترین گائیڈنس ملے گی، بہترین موقع ہے ہالیڈیز کو فلفل کرنے کا، ہالیڈیز سے زیادہ فائدہ اٹھانے کا، اور اسپیشلی جب محرم و سفر کے ایام ہیں تو یہاں پر علم حاصل کرنا، سوچنا اور اہل بیت علیہ الصلوۃ والسلام کی معرفت حاصل کرنا ہمارے بچوں کے لیے بہت ضروری ہے آج کے زمانے میں، خصوصی طور پر جب بچوں کی فیتھ اور بچوں کی بلیف پر اٹیکس ہوتے ہیں، اور ان کو پروٹیکٹ کرنا اور ان کو شیلڈ بنانا ہم سب کی ہماری ذمہ داری ہے۔ انشاءاللہ اس کا خاص طور پر خیال رکھیں، ابھی جائیے گا اور انرول کیجیے گا۔ اور دوسرا اعلان یہ
कि मैरिज एंड सपोर्ट सब कमेटीज़ की ताजानिब से इंशाल्लाह स्पाउस सेलेक्शन का वन डे सेमिनार रखा गया है अंडर द लीडरशिप ऑफ शेख अदीम शिराज़ी। इंशाल्लाह स्पाउस सेलेक्शन के जो उसूल हैं, जो तरीक़े हैं, जो जिस तरह अपने लाइफ पार्टनर को सेलेक्ट करना है उसके तरीक़े सिखाए जाएंगे और उसके आज की जो परेशानियाँ वो बताया जाएगा इंशाल्लाह। उस ख़ास तौर पर ख्याल रखें, ये 7 जून को है इंशाल्लाह, वन डे सेमिनार है, सुबह ये शुरू हो जाएगा इंशाल्लाह, शाम तक ये प्रोग्राम चलेगा। तमाम भाइयों और बहनों के लिए, ब्रदर्स एंड सिस्टर्स के लिए ओपन है, जो लोग एंगेजमेंट करना चाह रहे हैं उनके लिए, जो प्लान बना रहे हैं उनके लिए भी ये बेहतरीन प्रोग्राम होगा। इसको भी एनरोल करें, रजिस्टर्ड करें, इंशाल्लाह लिमिटेड सीट हैं, तो इंशाल्लाह आप अपने बच्चों को कहें कि वो आएँ और बेहतरीन मौके से ज़्यादा फ़ायदा उठाने हासिल करने की कोशिश करें इंशाअल्लाह। इसलिए कि स्पाउस सिलेक्शन में ज़रूरी है कि हम एक ही इख्तियार है हमारी ज़िंदगी में, हम अपनी बीवी को सेलेक्ट कर सकें, लाइफ पार्टनर को, वो भी इख्तियार गया हाथ से तो फिर गया, तो फिर ज़िंदगी मुश्किल हो जाती है। किसी ने अच्छा जुमला कहा, ये शादी जो है ये इलेक्ट्रिसिटी के वायर्स की तरह है, पॉजिटिव और नेगेटिव, स्पाउस सिलेक्शन जो है इलेक्ट्रिसिटी वायर की तरह है, सही जुड़ गए तो ज़िंदगी में लाइट है, अगर सही जुड़ नहीं पाए तो फिर फाइट है, तो फिर वहाँ पर जब शॉक्स लगेंगे, अगर इलेक्ट्रिसिटी के तार सही नहीं जोड़ेंगे तो फिर ज़िंदगी भर शॉक्स में गुजारनी पड़ेगी। बेहतर है कि इंसान सेलेक्ट करने से पहले ये सोच ले किसका इंतखाब हो रहा है, क्या उसका इरादा है, क्या उसकी प्लानिंग है, इंसान इसी तरह से आगे बढ़ सकता है। ये सिर्फ यूथ के लिए है जो अनमैरिड हैं, का ऐसा ना हो कि हमारे बड़े भी खिजाब लगाकर उस प्रोग्राम में आ जाएं कि हमें भी चाहिए कि हम एक और शादी करना चाहते हैं। कभी कभार ये भी डेंजर होता है, हमारे लिए मुश्किल होता है फैसला करना कि भी किसको बुलाया जाए, किसी को ना बुलाया जाए। जिन लोगों का अभी निकाह नहीं हुआ है, प्लान बना रहे हैं, उनके लिए हम इन्वाइट करते हैं, इंशाल्लाह आप आइएगा और उस प्रोग्राम से ज़्यादा फ़ायदा उठाइएगा। इसलिए कि ईद का दिन है, आज भी ईद का दिन है, 3 दिन ईद चलती है, वेडनेसडे, थर्सडे एंड द फ्राइडे, इसलिए मैंने हज़रत इब्राहिम का तस्करा किया, आपके चेहरों पर मुस्कुराहट आए, ज़्यादा नसीहतें ना हो जाए। अभी रिसेंटली मैंने एक निकाह पढ़ा यहीं पर इमाम बारगाह में, जब निकाह ख़त्म हुआ तो एक बुज़ुर्ग मेरे सामने आए और आने के बाद कहा, मौलाना माशाल्लाह, मैंने कहा क्या बात है, कहा आप निकाह अच्छा पढ़ते हैं, ये मेरी भी तारीफ़ हो रही है अंदर से अंदर, आपने कहा अच्छा पढ़ते हैं, आपने एम्फोसाइज किया, 4-5 सेगे आपने पढ़े, नाम लिया, फैमिली का नाम लिया, माशाल्लाह अच्छा निकाह पढ़ते। मैंने कहा इरादा क्या है, तो उन्होंने इरादा क्या, आपके सामने बैठने का दिल करता है, आप निकाह अच्छा पढ़ते हैं तो आपके सामने बैठ, सामने का मतलब वो इन्हें एक और निकाह करने का दिल करता है। मैंने अंदर अंदर ये कहा, उनसे नहीं कहा नाराज़ हो जाएंगे, मैंने अंदर अंदर कहा चचा मैं नमाज मैयत भी अच्छा पढ़ाता हूँ। तो कभी कभार स्पाउस सिलेक्शन में ऐसा ना हो कि लोग हिजाब जो है लगाकर आ जाएं और कहें कि अभी हम स्पाउस चाहिए, हम सिलेक्शन में हासिल होना चाहते हैं, शरीक होना चाहते हैं, वो लोग आएं अपने बच्चों को एनकरेज करें। वो अनकहुल आयाम अमीन को पेरेंट्स की ज़िम्मेदारी है, ग्रैंड पेरेंट्स की ज़िम्मेदारी है, कम्युनिटी मेम्बर्स की ज़िम्मेदारी है, शादियों के लिए लोगों को तैयार करें, जहनों को तैयार करें और उनको ले आएँ, उनको भेजें, इंशाल्लाह वो अपनी ज़िंदगी, मैरिज वाली ज़िंदगी, शादी वाली ज़िंदगी बेहतर गुजार सकें, ताकि मैरिज कमेटी के लिए बाद में प्रॉब्लम्स ना हो जाए। एक सजेशन ये है, अल्हम्दुलिल्लाह वी आर इन द मंथ ऑफ ज़िलहिज्जा, गदीर 2-4 दिन बाद गदीर है, इंशाल्लाह बेहतरीन ईद, शियों की सबसे बड़ी ईद, और इस ईद के दिन हमारी कुछ रिस्पॉन्सिबिलिटीज़ हैं। अल्हम्दुलिल्लाह हम प्रोग्राम से पार्टिसिपेट करते हैं, जश्न मनाते हैं, खुशी मनाते हैं, केक काटते हैं, नए कपड़े पहनते हैं, अच्छे अच्छे खाने खाते हैं, इनके साथ साथ दूसरे लोगों का भी ख्याल करना हमारे लिए ज़रूरी है। क्या ख्याल कर सकते हैं हम, जश्न है, गिफ्ट्स दीजिएगा बच्चों को और घर वालों को गिफ्ट्स दीजिएगा, ताकि उन तक भी ये पैगाम पहुँच जाए इंशाल्लाह। सबसे पहला काम जो हम कर सकते हैं, जो बिज़नेस कर रहे हैं, वो डिस्काउंट दें अपने प्रोडक्ट्स को और ऑफ़र दें इंशाल्लाह, डिस्काउंट के ज़रिए से लोग ख़रीदें और ऑफ़र बन्ना में इमाम अली अलैहिस्सलाम के तख़फीफ दें, ऑफ़र दें, डिस्काउंट्स दें इंशाल्लाह, लोग आएँ उसको ख़रीदें। और एक इंसान की माली मदद करें जो कर सकते हैं, बहुत सारों के कर सकते हैं, बना में अली किसी एक इंसान की माली मदद करें, ताउन करें ताकि उसकी ज़िंदगी बदल जाए, किसी एक इंसान की इमोशनल सपोर्ट करें। आज हमारे पास यूथ में इमोशनल सपोर्ट की बहुत ज़रूरत है, कुछ बच्चे ऐसे हैं हमारे पास जो सही रास्ते से हटते जा रहे हैं बिकॉज ऑफ द इमोशनल प्रॉब्लम्स, मेंटल हेल्थ प्रॉब्लम्स, हमारी ज़िम्मेदारी है उसके करीब जाएँ, बना में अली किसी एक बच्चे की, किसी एक नौजवान की, किसी एक फैमिली की इमोशनल सपोर्ट करें इंशाल्लाह।
اللہ کسی ایک کو مولا کائنات کی ولایت کا پیغام پہنچائیں, اس سے بات کریں, کہیں کہ ولایت امام علی علیہ الصلوۃ والسلام کتنی امپورٹنٹ ہے, اس کا فلسفی کیا ہے, کیوں امام علی علیہ الصلوۃ والسلام کو ہم مانیں. یہ پیغام پہنچانا ہم سب کی ایک دینی اور اخلاقی ذمہ داری ہے, اور میرے یوز کے لیے ایک پیغام ہے کہ وہ کسی کتاب